ಸತ್ಯ ಮಾಡಿ ಬಿಟ್ಟು ನಾನು ತಮ್ಮ

Thank you.

специалисты, мы так считаем.

ଆପଣ 3.6 1.4 GPA 70,000 84 जना

Sama seperti

समय प्रदेश को खर्चा 3% घटने आगामी उपसभा 56% गठन बजेट शीर्षक नयाँ खबर प्रकाशित छ। यहाँलाई विश्वकर्माले लेख्नु भएको छ। चार आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च

Thank you.

नेकपा एमाले भित्र पार्टी पुनर्गठनका लागि भन्दै विभिन्न प्रदेशमा कार्यक्रमहरू गरे।

Yeah.

Thank you.

Pues, de ahí no hay que ir por ahí.

جن کے بارے میں سنگیت کرنا شروع کری

que hoy se cumpla Gabriel Mónica Ley. Just take

Gracias.

Thank you.

0: diciamo,
1: Thank you.

Thank you.

Thank you.

Thank you.

0: के अपन जीवन से मन चाहे दर्शित न हो संतुष्टि
1: ये
0: अपना

रेडियो सहकारीमा स्वास्थ्य कार्यले प्रक्रिया

को जानकार अनुमति छात्रहरूले कार्य सूचीहरूको बाँझ नगरपालिकाले जानकारी दिएको छ। बाँझका उद्यमी व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम

Thank you.

Thank you.

0: नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ।
2: आइसक्नुभयो आजको वयस्तरको सफर सुरु गर्नुहुन्छ त। आज हामी पहिलो जानुको टाउको लक्षणहरूको बारेमा
0: सुक्खा जमिनमा पानी रसाउने, जमिन ढुक्क फुल्ने, घाँदा फाट्ने वा पहिले फाटेको छ भने घाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
2: पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर बुझाउँछौ त। सचेत गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिलो जान पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिलोजाले सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर थाहा हुन्छ, पहिलोजाले सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै हिँडिहाल्नु मिलेन।
0: त्यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनलोड गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: उहाँले भनेको कुरा सही हो, ज्यान जाँचेको छ।

सोचने का तो कुछ नहीं, तो जरूरत नजर ना हो, उनके संतान के घर में

0: किसी समस्या या उनका कोई टूमर को पानी तो उसमें भरेगा एक पान बचे बचे में पक्षी टूमर को पानी झुनाऊ झुनाएर जंगल जान्थ्यो त्यो जंगल गएर एक लडिया काटी काटेर बेलकोतिर आउँथ्यौँ फेरि नआउँथ्यौँ राम्रोसित खाना खान्थ्यौँ
1: गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढेको अवस्था छ. विशेष गरेर श्वासा सम्बन्धी छाला सम्बन्धी उच्च तापक्रमले गर्ने असरहरू सुनासिक असर सम्बन्धी त्यसै गरी सुख डिसअर्डर हुन्छ सुत्नको लागि समस्याहरू सुत्न नसकेको अवस्था हाइपोटेन्सनले गर्दा उहाँको फिजियोलोजीमा हुने असरको कारणले गर्दा खानपान नपच्ने पेटको समस्याहरू त्यसै गरी आँखाको समस्याहरू र तापक्रम उच्च तापक्रमले शरीरको सबैजसो अङ्गमा पार्ने प्रभावको कारणले गर्दाखेरि

0: राजनीतिक माथि जानुभएको छ सबैबाट पसिनाहरू धेरै निस्किने उत्तर पसिनाहरू निस्किँदै गर्दा पानी शरीरमा पानीको मात्राहरू कम हुने र पानीको पसिनामा नुनको मात्रा पनि शरीरमा सोडियम पोटासियमहरू हुन्छ नुनको मात्रा पनि कमी हुन्छ जसले गर्दा डिहाइड्रेसन हुने हुन्छ त्यसले गर्दाखेरि शरीरमा जस्तै रगतहरू पनि अब रगत बग्नुको लागि भन्दा चाहिँ पानीको मात्रा चाहिँ हाम्रो शरीरमा 60-70% पानी हुन्छ र उच्च तापक्रमले गर्दाखेरि शरीरमा भएको पानीहरू बाष्पीकरण भएर उडिसकिसकेपछि पानीको कमीले गर्दाखेरि विभिन्न चाहिँ खालका शरीरमा लक्षणहरू देखिन्छन् डिहाइड्रेसनको लक्षणहरू त्यसमा बढी चेकाहरू लाग्ने सामान्यतः बढी चेका लाग्ने पिसाबहरू कम हुँदै जाने र मान्छे अलिक कन्फ्युजन स्टेटमा हुने होइन त्यसपछि अलिक धेरै भएपछि मान्छे बिहोस हुने काम ज्वरो ज्वरो पनि आउन सक्ने यो सिजरहरू आउन सक्ने प्रकारको लक्षण हुन्छन् भने अब छालाहरूको पनि विभिन्न प्रकारका रोगहरू छ भनेको उच्च तापक्रममा गर्ने गर्दा हाम्रा किटाणु जीवाणुहरू पनि बढी फैलिने उनीहरूको लागि तापक्रम चाहिँ सुटेबल हुन्छ त्यसले गर्दाखेरि विभिन्न प्रकारका पानीबाट सर्ने रोगहरू हावाबाट सर्ने रोगहरू पनि बढ्दै जान्छ भने उच्च तापक्रममा दमका रोगीहरू पनि बढ्ने त्यसै गरी आस्थमा यो चाहिँ एलर्जेनहरू पनि बढ्दै जान्छ प्रदूषणले गर्दाखेरि हुने श्वासको रोगहरू पनि बढ्दै जान्छ श्रमिकहरूदेखि लिएर विभिन्न प्रकारका डायलिसिस गर्ने बिरामीहरू पनि भइरहनु भएको छ यो सबै कारण चाहिँ यो डिहाइड्रेसनले गर्दाखेरि पानीको शरीरमा कमीले हुँदाखेरि हाम्रो फिजियोलोजिकल चेन्जेसहरूले गर्दा शारीरिक त सबै छ त्यसले मानसिक असर पनि परिरहेको छ हाम्रो साइकेटिक बिरामीहरू पनि अहिले बढिरहेको अवस्था छ मानसिक कारणले गर्दाखेरि बिरामीहरू
1: बढिरहेको छ
0: मौसम परिवर्तन सँगसँगै मौसम परिवर्तन नभए पनि यो सिजनमा यो गर्मी मौसममा देखिने विभिन्न समस्याहरू चाहिँ हामीले छुट्याउन सक्दैनौँ पशुमा चाहिँ के हुन्छ भनेपछि अब पशु

किन सरकार पिउने पानीको व्यवस्था चाहिँ गर्नुपर्छ भनेर हामीहरूले जिल्ला प्रशासनमा पनि प्रधानमन्त्री विष्णु सरकारले गरेर जति सकिन्छ त्यो हिसाबले त्यो गरेका छौँ। त्यसरी त अब गरिएको अवस्था छैन, यो तातो हावाको फेरि कस्तो हुँदै जाने, यो अन्य विपदभन्दा अलिकति फरक प्रकृतिको हुने राजनीतिलाई चाहिँ ठ्याक्कै चाहिँ त्यसरी नै राखेर गएको छ भनेर कम्तीमा आफ्नो आफ्नो अधिसूचनामा आफ्नो ठाउँहरूमा पिउने पानी पाउँछ, सिँचाइ पिउँछ, क्षेत्रमा बस्छ, त्यो किसिमको मात्रै व्यस्त भयो भने त्यो धेरै सहयोग गर्छ भन्ने लाग्छ।

0: जर संवाद मार्फत त्यसरी सबै वर्गहरूलाई चाहिँ सूचना दिन सकेछौँ। त्यसलाई उपन्यासको भाषा किन सकिन्छ कुरा गर्नुभयो।
1: अहिले अब यो भर्खर चाहिँ सुरुवात भइरहेको छ, चाहिँ अब यो चाहिँ गर्न सकिन्छ गर्छौँ भने
0: हुन्छ। अरू यहाँको के प्रश्न जिज्ञासा के छ?
2: जहिलेदेखि सुकिहाल्यो अब जस्तो माथि कुनै बचाएर राख्दा त्यसको फल लाग्यो, पर्सी भयो, करेला भयो, लौकी भयो, त्यो पनि भित्र किराले काटेर गयो। यो टमाटर, यो कोइला भाता, त्यसमा पनि त्यस्तै किसिमको समस्या आयो। यो गर्मीकै कारणले यो यस्तो भएर हो भन्ने कुरो त भन्नु भयो। त्यसले गर्मी नियन्त्रण गर्ने त सायद उपाय सरकारसँग पनि छैन होला, हामीसँग पनि छैन। र यो गर्नु के पर्यो, हामीले कुनै छविहरू यति विज्ञ मान्छेहरूले कुनै उपाय सिकाइदिन हामी पनि त्यो बाटो हिँड्छौँ भन्ने मेरो नाम चित्र आउँछ। त
0: पशु समुदायमा गर्मीकै कारणले गर्दा चाहिँ यस्तो समस्या आइरहेको अवस्थामा के गर्न सकेन, योजनाहरू बनाउन सकेन जस्तो लाग्छ?
3: कसतिर के छ भनेपछि अब हामीले सुरुमा के भयो भनेपछि उत्पादन बढाउन, दुध उत्पादन बढाउन, त्यसपछि उत्पादकत्व बढाउनको लागि हामीले उन्नत जातका गाई भैँसीहरू रोज्यौँ, सुरुमा उन्नत जातको बाख्राहरू रोज्यौँ। त्यसकारण के भयो भनेपछि सुरुमा उत्पादन धेरै देखियो, हामीलाई एउटा उत्पादन धेरै देखेपछि अर्कोलाई पनि उन्नत जातको गाई भैँसी बनाउन लाग्यो, जर्सी ल्यायो, होस्टेल ल्यायो, अन्य जातको ल्यायो। तर हामीले सबै कुरा के बुझेन भनेपछि अब उनीहरू त्यस्तो खालको प्रजातिहरू भनेको युरोपतिर, अब उत्तर युरोपतिर स्पेसली त्यतातिर पालिने त्यहाँको पर्यावरणमा हुर्किएका जनावरहरू भए, अब यहाँ त्यसरी नै उत्पादन चाहिनको लागि हामीले त्यसरी नै हामीले मौसम, त्यसरी नै हामीले क्लाइमेट, त्यसरी नै हामीले गुणहरू व्यवस्थापन गर्न सक्दैनौँ। त्यस कारण हामीले चाहिँ धेरै किसानहरूलाई चाहिँ त्यो घटना हेर्नु पर्यो, एउटा त्यो भयो समस्या। त्यसमा सल्लाह चाहिँ के छ भनेपछि अब यहाँकै रैथाने गाईहरू तलेको गाईहरू भएको पहाडी गाईहरूसँग चाहिँ क्रस गराएका चाहिँ क्रस ब्रिड गाईहरू चाहिँ उपलब्ध हुन सक्छ, उपलब्ध हुन्छ। त्यस्ता गाईहरू चाहिँ 5,000 दिन्छु, त्यस्ता भैँसीहरू चाहिँ 5,000 दिन्छु। तलेको गाईहरूसँग क्रस गराएकाहरू राख्नुभयो भने उहाँको समय क्षमता पनि बढी हुन्छ तिमीको, होइन? अर्को कुरा कोट व्यवस्थापनमा चाहिँ हजुरहरू के हुन्छ भनेपछि अब आर्थिक हिसाबले हजुरलाई सम्भव पनि नछैन होला। अब त्यसमा अब अब जिल्लाबाट अथवा चाहिँ स्थानीय तहबाट सहुलियत के छ, कस्तो छ, अब त्यो अलिअलित छ होइन, तर सफिसियन्ट पुग्ने छैन। अब कोटलाई चाहिँ हजुरहरूले कतिको उचाइमा राख्नुहुन्छ, अब चिसो हावा आएर तातो हावा माथिबाट जाने खालको कोट गराउनु पर्ने हुन्छ, हावा तातो हावा जान पाउँदैन एउटा कुरा, त्यस कारण पनि हावा घुम्चेर बस्छ हजुरहरूले, त्यो कुराले चाहिँ हजुरहरूको गाई भैँसीहरूलाई असर गरिरहेको हुन्छ। दाना पानीको कुरा हुन्छ होइन, दाना पानीमा पनि हजुरहरूले चाहिँ विशेष ज्ञान चाहिँ अब स्थानीय तहबाट अब वडावडाबाट चाहिँ प्राविधिक ज्ञानहरू चाहिँ एकदमै समय समयमा हुनुपर्छ। जस्तै अब कस्तो कस्तो चिजहरू भन्ने मिनरल मिक्सरहरू भन्ने हुन्छ होइन, अब पानीमा सोडा मिसाउने, गुड मिसाउने, कति मिसाउने, अब कस्तो कस्तो समयमा खुवाउने, घाँसलाई चाहिँ अब बेला बेलुका खुवाउँदा राम्रो हुन्छ किनभने दिउँसो खाना खोज्दैन होइन, चिसो टाइममा खाना खोज्छ, घाँसहरूलाई चाहिँ भिजाएर दिने, अनि त्यसपछि पानी दिँदाखेरि चाहिँ अब एकछिन टाउमा पानी दिन्छ, एकछिनमा पानी जाँदा घाँटामा, अब त्यो त्यतिकै रहन्छ, त्यो तपाईँले खाँदैन खाँदैन भनेर सोधिन्छौँ। अब त्यसलाई चाहिँ फेरि रहनु पर्ने हो कि चिसो पानी दिइरहने हो कि होइन, अब छाईहरूदेखि लगाएर सबै कुराहरूमा अब यो वनसँग पनि संलग्न भएर हामीले अब वनको समय वनको एरिया पनि केही युटिलाइज गर्न सकिन्छ कि होइन, सबै संरक्षणै गरेर पनि सबै सम्भव हुँदैन भन्छ मेरो आफ्नो पर्सनल ओपिनियन होइन। अब हामीले चाहिँ संरक्षण र सम्वर्धन
0: कर्मबाट जोगाउने त सरकारसँग नै योजना छैन होला भन्ने कुरा गर्नुभयो, त्यो चाहिँ साँच्चै नै भएर
4: कर्मीबाट ठ्याक्कै जोगाउने भन्दा पनि हामी त्यसलाई पुरै के भएर हामी जोडिने
0: एनडिआरएफको योजनामा जिल्ला प्रशासन
4: हामी सबैले आफ्नो तर्फबाट गर्नु पर्यो। जिल्लाको प्रति व्यवस्थापन समिति भोलि घटना घटिहाल्यो, कहीँ चाहिँ आफूलाई अरू घर मान्छे चाहिँ त्यो भयो भने त अन्त त चाहिँ जिल्लामा यो घटना घट्यो, त्यसको चाहिँ वडादेखि लिएर पालिका हुँदै हाम्रो चाहिँ डिएसए हुँदै हामीले त्यो सूचनाहरूमाथि संरक्षण गर्नुपर्छ, अथवा त्यसको चाहिँ यसबाट क्षति

त्यो वर्ग जुन

0: समस्या के भयो भने हाम्रो चाहिँ प्रोएक्टिभली हामी यसमा बच्नको लागि नै परिवर्तन चाहिँ त्यसलाई दूरीकरण नै हामी चाहिँ गर्नुपर्छ। जिल्ला भित्र व्यवस्थापन कोष त हुन्छ नै, तर त्यो कोष परिचालनको पनि एउटा सीमित पाएका छन्, त्यस त्यसमा पनि अलिकति पर्दैछ। तर यस्तो अवस्थामा अब सङ्घीय सरकारले नै एनडिआरएफले मार्फत नै बजेटहरू यो जस्तो पात्रहरूमा अहिले सबैजनामा त चल्दैन, पर्टिकुलरली एउटा तराईका क्षेत्रहरूमा छ। त्यस्तो अवस्थामा त्यसलाई के गर्ने भनेर माथि गरे अलिकति पर्याप्त बजेटहरू व्यवस्था गरिदिने भने अनि त्यसलाई के गर्छ भन्दा त राम्रो हुन्छ जस्तो लाग्छ।
1: मेरो नाम सुनिता थापा, मसुरी नगरपालिका मसला बर्खे गाउँमा समस्या बाल बच्चाहरूलाई देखा परेछ। स्कुलबाट बाल बच्चा आउँछन्, गर्मीले गर्दा हो कि केले गर्दा हो, साँझ ज्वरो आउँछ, पेट ठुम्ठुमेको हुन्छ, ठुले जस्तो हुन्छ, अनि ज्वरो आएको जस्तो हुन्छ, सिमान गर्छ समस्या। पशुपन से सम्बन्धी समस्या के छ भने बाख्राको पेट टमटम फुलेको हुन्छ के कारणले हो, अनि गर्मीले गर्दा मच्छर पनि धेरै टोकेको हुन्छ।

0: निर्माण आयोजन गरे। अब तपाईँको कुरा सुनिसकेपछि यो नीति निर्माणमा के फेरबदल गर्न सकिन्छ?
1: गर्मी बाटो बस्नको लागि हामी प्रशस्त मात्रामा रोग बिरुवाहरू रोक्ने त्यस्तो किसिमको पनि अब नीतिहरू गर्न सकिन्छ। त्यसबाट बस्नको लागि हामीले एउटा रुख काट्यौँ भने दुईवटा रुखले रोप्नु पर्छ भने आफ्नो घर वरिपरि पनि त्यस्ता किसिमकाहरू बिरुवाहरू रोप्ने विद्यालयमा पनि कम्तीमा यो तिन रति चाहिँ यो बिरुवाहरू रोप्ने त्यस्तो किसिमको चाहिँ नीतिहरू अवलम्बन गर्न सकिन्छ।
0: धन्यवाद। अब हामी

कार्यक्रमबाट बिताउँछु। अर्को कार्यक्रममा भेटौँला।

0: arkadaşlar. Tekrar kazanmayı kazanalım.
1: Ben de

सक्छ, बर्सातको हुन सक्छ, लामो सुक्खा अवधिर हुन सक्छ। त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो अब पानी बचाउने धारकृति अप्नाऊ, धान छापेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मतिका

विश्वव्यापी घोषणा

ఆవశ్యకత్యవశ్యకత్యవ్యక్తి

ہمارے

I'm going to go to the hospital.

socialismo, para sí,

0: ਨੇ ਬਾਜ਼ਾਰ ਤੋਂ
1: ¡Gracias!

0: समयमा किस्ता तिर्नमा कस्तिर छ भयङ्कर वित्त संस्थाहरूको एउटा वाणिज्य क्षेत्रबाट
1: जन्मदिन मनाइराख्नु
2: वित्त संस्था सेक्टर चाहिँ ताजा भुक्तानी गर्दा दैनिक

0: संख्या छैन, केही गर्न आफ्नो सिट छैन, गरिब मान्छे पनि छैन।
1: के
0: गर्नु पैसालाई च्यादा मात्रै काम गर्यो बस्यो, रेट पनि कसले दिन्छ र हामी गरिबलाई?
2: ऋण लिएर व्यवसाय गर्नु तपाईँको अधिकार हो भने लिएको ऋण फिर्ता गर्नु तपाईँको दायित्व हो, त्यसैले आफ्नो अधिकारसँगै दायित्वलाई पनि नभिर्सौ।

0: मुझे देखी साथ साथ छह बजे सम्म विशेषज्ञ फिजिसी डाक्टर द्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा हाँटीको सर्जरी नाक कान तथा हाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने नसा छ्यापिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि चौबिसै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँचवडी पाँच पाँचवडी
1: पैसा लगाउने फोन नम्बर 98 5 4 0 22 मा

0: पनि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तनपान सुरु गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ। स्वास्थ्य बच्चा उज्यालो भविष्य स्तनपान गराउँ। स्वास्थ्य
1: विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा

0: थापिरहेछ अनि पहिलो जानु पहिले जमिन मुनिबाट टक्कटक परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिले सङ्केत थाहा पाए के गर्नु बसेको ठाउँ झोल्न सकिन्न
0: त्यसो भएर के हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्तरमा गइहाल्नुपर्छ
1: घरका सर सामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु हुँदैन
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सर सामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम गराउनु हो सामानको रोप गरेर अन्न गर्न थाल्नु भयो भने

पूरा 20 रुपए।

ಮಕ್ಕಳಿಗೆ ಪಾಚಯ ಹುಟ್ಟು ತೋರಿಸುವ ಖುಷಿಯಾಗಬೇಕು.

रेडियो

Sono più puntuali di Stratus.

Thank you.

Thank you.

Sir.

श्रेष्ठ एग्रोभेट आसरी किसान चौकदेखि दर्शिन सामुदायिक पुस्तकालयको

से निर्माण गर्ने समय हो। धातु पदार्थको एक पटकको प्रयोगले पनि रात प्रारम्भिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान धातु पदार्थ हुन्छ। धातु पदार्थ

Thank you.

घर वरिपरि धुलोहरू फुल्ने र काँचा बाहिर नदिनेहरूमा विषालु सर्प हुन सक्ने भयो।

Thank you.

0: हरमा विद्यालयको थाना चिस्यामै उपाय गर्नु
1: पर्दैन। इन्टरनेसनल नेपाल र फेरि तपाईँले विशिष्ट सुन्दरको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्तम चिन्ता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तरबाट सुरु गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाउ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तन पान गरौँ, स्वास्थ्य बचाउ।
3: जागे जागे तू पिया

Thank you.

ಜನ

Ayo, Allah, ya Allah, ya Allah, ya Allah.

Thank you.

East and East.

0: खेलकुद उद्घाटन बाँसकरी नगरपालिकाको नगर प्रमुख खडक बहादुर खड्का खेलकुदको सामान हस्ताङ्गनबाट उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख खड्का खेलकुद सेजो मयन स्वास्थ्य अनुशासित सक्षम बनाइरहनलाई खेलकुदमा जोड जिल्ला पञ्चीकरणबाट बाँसकरी नगरपालिका खेलकुद क्षेत्र हुन सर्वप्राथमिकतामा खेल विकास विभाग नगरपालिकाको सदस्य प्रतिबद्धता जारीबाट उद्घाटन समारोहमा सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समितिका प्रमुख भूपेन्द्र बहादुर गुरुङ बाँसकरी नगर खेलकुद विकास समितिका अध्यक्ष नयन बहादुर खत्री बाँसकरी नगरपालिका कार्यका वडाध्यक्ष कृष्ण प्रसाद बासुरा आठका वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक प्रशान्त गौतम लगायतका शुभकामना व्यक्त गर्दा बाँसकरी नगर खेलकुद विकास समितिका आर्थिक सहयोग जिल्लाकी पाण्डव साम गोर्खाको समन्वय तथा राष्ट्रिय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुर जिल्लामा खेल शुरू हुँदा बर्दिया जिल्लाकी पाण्डव सामका अध्यक्ष राम प्रकाश थारूको सभाध्यक्षता महिला कार्यक्रममा नेपालको साम बर्दियाका सचिव प्रयोग प्रचार स्वागत मन्त्री कार्यक्रममा खेल प्रशिक्षक खेल प्रयोग शिक्षक मेमोरिक विद्यालयको प्रधानक खेलाडी लगायतको सहभागिता कार्यक्रममा दुई तीन सङ्घ कार्यक्रम दुई तीन सङ्घ सञ्चालन व्यवहार प्रतियोगितामा जिल्ला एक सय 44 जना भाग लिएर आयोजक जनाइदेवा
1: बर्दियाका गेरुवा गाउँपालिका वार्ड नम्बर एकजना तथाकथित कर्णाली नदियामा स्थायी पन्ध्र बाँध नगरमा एकजना किशोर दुर्खे प्रभावबाट घरमा पानी जन्म उद्देश्यले पन्ध्रबाट बेलुका राजापुर नगरपालिका वार्ड नम्बर चार शान्तिपुरका सोह्र वर्षीय नारायण चौधरी पानीमा डुब्दा बेपत्ता बुझ्दैछ। बेपत्ता बुझ चौधरीको खोजी कार्य जारी रहँदा बन्दना क्रममा उहाँ दुर्खा बेपत्ता बुझ बेपत्ताका खोजीका लागि स्थानीयवासी नेपाल प्रहरी सशस्त्र प्रहरीको नेपाली सेनाको उद्धार प्रहरी परिचालन जिल्लाका प्रहरी कार्य भारत भारतको प्रहरी निरीक्षक भूपेन्द्र पुराथोकी चरणका दिनबाट कर्णाली हत्यामा प्रत्येक वर्ष अस्थायी पन्ध्र किसान जोखिम किसानको गाउँपालिका चुनाव नगर धारक अनुसार असीम जोखिम पूर्ण कार्यहरू नियन्त्रण र सिँचाइ व्यवस्थापन योजना जो सुरक्षित रूपमा स्थायी बन्दमा निर्माण दैनहरूमा पानी पुगेन आवश्यकता बर्दियाका राजापुर नगरपालिका कुष्ठरूप खुस्ती गाउँ गाउँ पुगरबाट छाला सम्बन्धी समस्याहरूलाई स्वास्थ्य केन्द्रमा ल्याएर शैक्षिक जाँच गर्न अभियान शुरू गरेर गाउँमा रहेको महिला स्वास्थ्य स्वयंसेविका बेलघर समाजसेवी हो स्वास्थ्य कर्मी परिचालन गरेको समस्या स्वास्थ्य संस्थामा ल्याइदिँदा छालासँग कुष्ठ रूपले पहिचान गर्न कार्यक्रम चलिरहेको गाजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद रियालबाट उहाँ समानजनक समाजमा उष्ठरोगीको खोजीको पहिचान तथा छाला रोग उपचार शिविरबाट उहाँका अनुसार हिमाचल छाला रोगको उष्ठरोगका लक्षणलाई पहिचान गर्दैमा सम्बन्धित नागरिक क्षेत्रहरूमा प्राथमिकता सम्पूर्ण समयान्तरबाट प्रस्तुत विद्युतका कार्यक्रम उत्तर गाउँ सभामा उनीहरूको छलफल निन्तर्पात बहुमत पारित भइरहेको छलफलमा गाउँ सभा सदस्य हुन कृष्ण पौडेल राजेश श्याम थारू

0: गरेका सदस्यहरूको उठाइएर जिज्ञासा तथा सुझावको जवाब केटीबाट त्रिपाठी प्रस्तुत सम्बोधन प्रस्ताव अना संशोधन गर्न जानकारी गरेर उसैको गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लक्ष्मी कुमार अधिकारी न्याय समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै प्रतिवेदनमा मत्स्य पारितमा गाउँ सभा कसरी ऐना सार्वजनिकमा कचहरीमा ऐन आर्थिक वर्ष 2083-84 लाई अनुमानित बजेट प्रस्तुत गर्न कार्यक्रमहरूलाई गाउँपालिका चलाइरहेका मृतक 5 वर्षमा 433 जनको ज्यान गएका सडक दुर्घटना प्राकृतिक विपद करेन्ट लाख परिजनको आक्रमणमा 5 वर्षमा 433 जनको ज्यान गएको विघटन जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 क्षेत्रसम्म दुर्घटनामा पर्ख 191 जनको ज्यान गएका वैशाख तुफानमा पर्ख 119 जना करेन्ट लाख 45 जनाको बगुवाका आक्रमणमा 2 जना चितवाका आक्रमणमा 14 जना सकुवा 10 का 12 जना आगरागीमा पर्ख 12 जना हत्याका आक्रमणमा 7 जना खाने पोखरे 6 जना नाचमा 3 जना कुखुवा आक्रमणमा 2 जनाको कैलाका आक्रमणमा 1 जना च्यालकेवा उसको आर्थिक वर्ष 2078-79 सेसेचारको आर्थिक वर्ष 2082-83 क्षेत्रसम्मका सड़क दुर्घटनामा पर्ख 2036 जना बजाउ दुकानमा 13 जना करेन्ट लाख 3 जना 70-10 का 45 जना आगरागीमा 36 जना आर्थिक पोखरे 5 मार्फत 4 दुर्घटना आक्रमणमा 6 जना चित्रका आक्रमणमा 52 जना हत्याका आक्रमणमा 17 जना कैलाका आक्रमण 7 जना कुखुराका आक्रमण 2 जना पुरुषका आक्रमण 5 जना करियर विभागका 1 पहिला दुकानमा पर्ख 4 जना विपत्ता जिल्ला विपद व्यवस्थापन समितिका तथ्याङ्कमा उल्लेख गरिएका प्राकृतिक विपदको उच्च जोखिम स्थानका समुदायिक उपर सचेत बनाएका जिल्ला प्रशासन कार्यालय नेपाली सेना सशस्त्र प्रहरी बल लगायत सरकारवाला निकायका निकाय समुदाय स्तरमा निर्मित कार्यक्रम खजुरा गाउँपालिका असहाय अनाथ तथा जोखिममा प्रगत गाउँपालिकाको संरक्षण तथा खजुरा बाल संरक्षण केन्द्र सञ्चालनमा ल्याएका गाउँपालिकाभित्र विभागन 3 ओख सडकमा बैठकमा अवस्थाको अन्त्य गर्न उद्देश्यले आफ्ना लगाडीमा संरक्षण केन्द्र सञ्चालन गर्नको गाउँपालिका तथा बालबालिकाका शिक्षा माया व सुरक्षित भविष्य सुनिश्चित गर्न स्थानीय सरकारका दायित्व विलक्षण संरक्षण केन्द्र आश्रय सङ्घ शिक्षा हो स्वास्थ्यको व्यवस्था गर्न जानकारीबाट उपाध्यक्ष मन्जु मल्लका अनुसार केन्द्रमा आश्रय बालबालिका खडा खैना बैठना विद्यालय शिक्षा हो नियमित स्वास्थ्य परीक्षा उचित प्रबन्ध गर्न प्रतिनिधि गाउँपालिकाका मानव मानसिक तथा शारीरिक विकास तथा खेलकुद मनोरञ्जनको सामग्री सहित खुल्ला स्थानको व्यवस्थापन गरिएका आत्मनिर्भर बनाए सिद्धिगत शिक्षामाथि जोड दिन गाउँपालिका जनैका प्रमुख प्रशासकीय अधिकारी दीर्घहादुर पौडेल संरक्षण केन्द्रमा दिगो प्रभावकारी बनाए समाजका सबको वर्गका साथ सहयोगको सद्भाव आवश्यक रहेकोबाट
1: राष्ट्रिय स्वतन्त्र पार्टी र सभाका सभापति रवि लामिछाने संविधानको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका आफ्नो प्रतिबद्ध लगभगबाट आज बिटाउन बैठक सभाको केन्द्रीय समितिको कार्यमा उहाँ लोकतान्त्रिक मूल्य मान्यता प्रतिशत र प्रतिबद्ध लगभग पहिलो परिवर्तन उपलब्धि पहिलो संघर्ष तथा बलिदानको जन्म समय गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र संविधान परिवर्तनका उपलब्धिको समानका आधारमा छैनमा आफ्नो अनुहान गर्व लगभग महापैलाको बलिदानका कारण आज व्यासन प्राकर दृष्टि कर्मसी हेर्न अवसर प्राप्त भइरहेको उल्लेख उहाँ लोकतन्त्र वा कर्मूल मान्यता से अपना तथा पार्टी कमुखी विचले निर्भिना
0: राष्ट्रिय समाचार सुनना हमारा संदेश पसंद नहीं बुराई लगता हमारा संदेश बढ़िया से फैलना उत्तर संदेश ठीक राष्ट्रीय नगर पालिका नगर सभा उन्नीसवें अधिवेशन आज छे दिन चलना राष्ट्रीय स्वतंत्र पार्टी राष्ट्रपति सभापति अभिलाल झा ने संविधान और संघीय लोकतांत्रिक गणतंत्र को उपलब्धि का रक्षा कर पद्म प्रति प्रधान संदेश सात बजे नेपाली भाषक हमारा संदेश तब समग्र समाचार कक्ष प्रसंगी सक्रिया गोरी शंकर संग्रह संक्रिया बिंदु कुमार विधायक रेडियो रवि।

0: धेरै पानी नजमाऊ।
1: समयमा पानी बाँड्नु नहर्छ।

मन्सुली राम धान छ सय छ पाँच सय पाँच तीन सय एक यामिनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ यसको खेतमा आइसकेको छ। साथै रासायनिक रूपमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।

sofá, uma das cinco formas,

तपाईँको धातु पदार्थको उत्पादनको प्रयोगले पनि दर मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लाग

छैन कि क्या हो

Einkaufszentrum.

0: मलाई मन नसर्ने सर्वको टुकाइबाट बस्छ यसमा भाइले जाँदा कमको टुक्रा नै सुत्नुवादी ओछ्यान प्रकारले झुला हालेर मात्रै सुत्ने पानी बसाउनु पर्छ भनेर यसले भन्नु लाग्यो।
1: अनि सर्वको टुकाइबाट जगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाना छिप्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
0: भन्नुभयो नि। मिसले त घर वरिपरि कुरोहरू फुट्ने र कान्तमा लिएर नदिनामा मिसहरू सक्त हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।

चाहिँ जन सम्पत्ति सम्पत्ति खानाहरुकी संस्कृति सोधियो स्वस्थ भविष्यका धार हो रेडियो गुरुबाबाले सँगको सहकार्यमा स्वास्थ्य कार्यले प्रत्याशी जनहित मोजारी सन्देश आमाको दूध बच्चाको पहिलो औषधि हो जन्मेको एक हप्ताभित्र अनिवार्य स्तर सुरु गरौ छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ स्वास्थ्य

0: समस्याहरूलाई कठिन भन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साहित बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट सुरुवात गर्न आवश्यक छ।
1: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। राष्ट्रपति पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक प्रारम्भका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सिआइएन कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
2: भूमिकामा रहे पनि आफूलाई एउटा जिम्मेवार नागरिकको रूपमा

जिल्लाधिकारी लक्ष्मण ढकालले बताउनुभयो।

खातानी नवीकरण शिविर संचालन गर्ने भएको छ। दूतावास अनुसार शिविर आगामी जुन 24/10 गते एनएमएनसीसी कम्बोडियाको नोम पेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भएर बाल कोड सहितको फारम नागरिकता र राहदानीको प्रतिनिधि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनु पर्ने दूतावासले जनाएको छ। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा पनि 16 जनाको मृत्यु भएको छ। स्थानीय

0: पेटमा हात गरेको दावी गरेको छ। यस अघि हिजो राजा हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति गराएका थिए। र खेल खबरमा फिफा विश्वकपको समूह ए अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भेट्दैछन्। राति पौने दुई बजे दुवै टोली बीच खेल हुनेछ। भोलि बिहान इक्विटर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने छ बजे सुरु हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बिहोरेको इक्विटर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। एक अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 सुरु हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसरी लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पराबुलीसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजा चाहिँ सह आयोजक अमेरिका भने एक खेल अगाडि समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
1: राज्यका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या
2: मान्छेहरू पनि अब ऋण लिने नतिर्ने अनि अब असल जस्तो हिसाबमा

0: को शिवम को नवजीवन बहुते से सहकारी संस्था एफटी कामले बुधवार सेपी बताउनु हुन्छ
1: हामीले भर्खर कार्यक्रम गऱ्यौँ चिठी पत्र गऱ्यौँ फोन मार्फत खबर गऱ्यौँ अनि मोबाइल स्टेसनमा जानेबाट स्टेसनमा तपाईँले कन्ट्याक्ट गऱ्यौँ त्यति गर्दा पनि लिन सकिएन अहिलेसम्म लिन सकिएन नसकेको हुनाले सबै पैसा

Thank you.

সরকারি সংস্থা ব্যবস্থা গোপাল চালিয়ে

Seamless, closing the screen color.

0: अधिक आगो बाल्नु वा जरुर अथवा टाउको टुक्रा चक्रमाथि झार्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: काठमाडौँमा तयार पारेको साझा प्रदर्शन देखाउनुहुन्छ आकाशवाणी रायो विशेष। हिजो आज दैनिक दर्जन गीत रेकर्ड गरिन्छन् भने ती गीतमा भिडियोहरू पनि छायाङ्कन भइरहेका हुन्छन् तर गीत सङ्गीत र भाकामा आइरहेको विचारलाई र पुराना भाकालाई नयाँ रूप दिँदा

धेरै खर्च त हुन्छ नि। अहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कुलले जीवनका हामीसँग रेकर्डहरू छैन, स्कुलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैन। हामी हाई स्कुल पढ्ने बेलामा चाहिँ एउटा फोटो क्षेत्रबाट चाहिँ सदरमुकाम गएर फर्म भन्ने बेलामा चाहिँ खेतीका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा दसैँ भएर खेतहरूमा मैले गर्दा हेरेका त्यतिखेर त्यति बेलाका फोटो भिडियो छैन। अब हामीले जम्मा कम्बलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो, ती कुराहरू त हामीले सबै गुमायौँ नि। र त्यसपछिको चाहिँ अहिले अब भएका चेन्जर भेटिन्छन्, तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेला चाहिँ जे जस्तो छन्, अब कतै ठाउँतिर गाउँ ठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ के गरिएको के के टुटेपुटेका चाहिँ पटाखुटीहरू चाहिँ भेट्यो भने त्यो मेरो इतिहास यस्तो छ भन्ने कुरा चाहिँ देखाउनुको लागि चाहिँ

0: अफसरहरू आउँदैछन्, फेसबुकहरू देखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदैछन्। तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म अलिकति आमदानीको स्रोत भनेको, हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै पर्यटकले चाहिँ कलाकारहरूलाई राम्ररी गराउँदैछ।
1: भोलिदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राष्ट्रपतिले आगामी भविष्यको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 नतिजाको प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षामा आधार नगरिएको जवाब दिएको छ। बैंकक स्थित नेपाली दूतावासले मंगोलियामा रहेका नेपाली नागरिकका लागि राजधानी नजिकका टेलिभिजन सञ्चालन गर्ने भएको छ। करिश्मको चौबाइमा आज ऐतिहासिक यात्रा सम्पन्न भएको छ। इजरायलका हिजबुल्लाबीच नयाँ युद्धका घोषणा भएको 24 घण्टा नदीले दक्षिण लेबनानमा इजरायलीहरूलाई आक्रमणमा पनि 16 मृत्यु भएको छ। आजलाई साझा खबरको समय सकियो। दार्जिलिङ साथी नरेन्द्र अधिकारलाई धन्यवाद। भोलि आफ्ना 7 बिहान 6 साझा खबरमा फेरि भेटौँला। हामीलाई मतिको आचार्य पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

तपाईँलाई उहाँहरूलाई 20 वर्षसम्म पुगिदिनु भएर तपाईँ होइन भन्ने थाहा छैन कि

Thank you.

0: कार्यक्रम जीवन संगीत सुन्दै गर्दै
1: नागेश नटुकाका घरमा जाग्रत गरेको नटुकाका घरमा आएका

Thank you.

0: Jesus had a bit of a fist now in my enemy.
1: Thank you.

Thank you.

Good, good.

0: प्रभु लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौ।
1: हेर्नुहोस्, किराहरूको सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने राजा फाट्ने वा पहिले फाटेको छ भने राजा पहाटिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् न भनेको, हामीले त पहिलो स्तरको इलामको सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा भमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो मैले संकेत थाहा पाएर के गर्नु, वर्षको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो त्यतिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको धन ज्यान नभए के
2: धन। जमिन पछाडि सँगै छ।

सेवा गर्ने अवकाश दिनुहोला।

छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बसौं।